0: 36.1 प्रतिशत पुगेको छ। यही गरीबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। देशका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनु पर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ। देशकै सबैभन्दा बढ़ी गरीबी दर रहेको अछाममा यो अनुपात 49.58% पुगेको छ।
1: डेढ़ दर्जन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा अभियान दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्यांकिङ कसुरमा सरकारले दीपक भट्ट सहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि डेढ़ दर्जन कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्यांकन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 रेटिङ क्रेडिट रेटिङका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढ़ाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला सो मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढ़ी हुने साधो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ।
2: वर्षदेखि छाप्न बाँकी रहेका सवारी चालक अनुमति पत्र लाइसेन्स एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड़ लागेको छ। छापिएको लाइसेन्स लिनेको चाप बढ़ेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवी शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने माग दावी भुक्तानी बापत केही रकम तिरेर पुनः सञ्चालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित सञ्चालन गरिने अस्पतालले जनाएको छ।
2: औषधि व्यवस्था विभागले व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो।
2: गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गते भित्रै मुख्य सड़क संरचनाबाट सवारी सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरूद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क सञ्चालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एण्ड समिट 2026मा विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026बाट सम्मानित भएको छ।
2: अब शेयर बजार। गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.80% घटेको छ। अंकका हिसाबमा 21.92 अंक नेप्से परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस हो
1: देश हो खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन् पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो वार्तामा लेबनानको युद्धविराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ
5: अब खेल खबर फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ खेलको 61 मिनटमा के बढेका मिडफिल्डर हेलियो वारेलले शानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् भने उरुग्वेको रक्षा पंक्तिलाई छिचुल्दै वारेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका के बढेका समर्थकहरूमा खुशियाली छाएको छ
4: अब विचार विश्लेषणको पालो प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जय भूमागाईको विचार कान्तिपुर दैनिकमा छापिएको छ नेपालले क्षेत्रीय टेक हब बन्ने विश्वव्यापी सूचना प्रविधिको विकासको फाइदा लिने औपचारिक घोषणा गरिसकेको अवस्थामा हाम्रो परिकल्पनालाई वास्तविक रूपान्तरण गर्न राष्ट्रिय विज्ञान कूटनीतिको रणनीति र कार्ययोजना आवश्यक छ अत्यन्तै संवेदनशील विषयमा पनि सरकारवाला निकायहरूबीच रहेकाको पर्खालका कारण सहकार्यको अभाव छ जसले गर्दा हामीले असफलताको तितो अनुभव भोगेका छौं
5: लैंगिक न्यायको प्रश्न

0: महिलाको जैविक आवश्यकतालाई आर्थिक बोझका रूपमा होइन सार्वजनिक स्वास्थ्य र मानव अधिकारका रूपमा स्वीकार गर्ने दिनदेखि नै यस बहसले आफ्नो साँचो उद्देश्य पूरा गर्नेछ। राज्यको दृष्टिकोण बदलिएको दिन मात्र महिला समानताको यात्रा साँच्चीकै अगाडि बढ़ेको मान्न सकिनेछ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio NRN 99.1. तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840826972 प्रहरी चौकी बिराट चौक 9852331908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हॉस्पिटल बिराट चौक 0215460786 एम्बुलेंस 9852054886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिज दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-7686 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल

0: विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525005।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन के बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: साथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235062 9842525205

0: अब त्यो चाहिँ अलिकति एकदम राम्रो नै भएको छ. सबै सबै खुसी नै भइरहेको छ. अब हाम्रो नेपाल सेनाको लागि त धेरै राम्रो काम गर्यो भनेर धन्यवाद दिएर पनि आजै पुग्दैन भन्ने खालको भएको छ. त त्यो त एकदम सराहनीय नै काम भएको छ.
1: श्रोता, नेपाली सेनाले पूरा गरेका आयोजनाहरू स्थान विशेषका समस्या र आवश्यकतामा आधारित रहने गरेका छन्। नेपालको भौगोलिक विविधता जस्तै स्थान विशेषका आवश्यकताहरू पनि फरक हुने गरेको सन्दर्भमा नेपाली सेनाले आयोजनाहरूको छनौट स्थानीय जनताको आवश्यकतालाई नै आधार मानेर गर्दै आएको छ। खास गरी नेपालमा वर्षायामको समयमा बाढ़ी पहिरो र डुमानको कारणबाट धेरै नेपालीहरू प्रभावित हुने गरेका छन्। यस्तो प्राकृतिक प्रकोपबाट कैयौंले ज्यान गुमाएका छन् भने धेरै धनजनको क्षति हुने गरेको छ। हो, बाढ़ी पहिरो तथा डुबान जस्ता विपदहरूमा परेका नेपालीहरूलाई तत्काल खोज उद्धार राहत वितरण तथा प्रभावकारी र भरपर्दो हवाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले इन्द्रबक्स गणले गौर नगरपालिका 8 स्थित छटीघाट इलाका र गढ़ीमाई नगरपालिकाको समनपुर इलाकामा हेलिप्याडहरू निर्माण गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री सामन्त धोत खाँड।
2: यो हेलिप्याड निर्माण गर्नु कारण कस्तो छ भने यो विगत वर्षहरू यहाँ सधैँ डुबान हुने र रातको लागि हेलिकप्टर आउँदा ल्यान्ड हुने ठाउँ पनि नभएको अवस्था थियो. त्यही भएर नेपाली सेनाले चाहिँ यहाँ चाहिँ एउटा हेलिप्याड हुनुपर्छ भनेर एउटा गौर नगरपालिका र यो गढीमाई नगरपालिकामा चाहिँ हाम्रो नेपाली सेनाको कृत अन्तर्गत मध्यपीडना हेडक्वार्टरले चाहिँ 14 लाख इन्द्रबक्स करद्वारा हेलिप्याड निर्माण गर्नको लागि चाहिँ बजेट छुटाइएको थियो र त्यो अनुसार हामीले निर्माण सम्पन्न गरेको छौँ. हेलिप्याड निर्माण गर्न करिब हामीलाई 1.5 महिना लाग्यो र यसमा चाहिँ हामीलाई चाहिँ गौर नगरपालिका मात्र नभएर हाम्रो छिमेकी नगरपालिकाहरू यो राजदेवी नगरपालिका, इस्नाथ नगरपालिका र बोधीमाई नगरपालिकाहरूबाट नै हामीलाई चाहिँ यो नगरपालिकाहरूमा चाहिँ यो ट्रिपल र एक्सकेभेटरहरू हुने भएर उहाँहरूबाट चाहिँ त्यो माटो ल्याउनलाई त्यो हेलिप्याडको त्यो डाँडा बनाउनको लागि चाहिँ उहाँहरूबाट सहयोग भएको छ. स्थानीय बासिन्दा लगायत नगरपालिका प्रशासन सबैजनाले चाहिँ नेपाली सेनाले यो राम्रो कार्य गर्यो भनेर एकदम यसको प्रशंसा नै गरेको पाइन्छ जताततै.
1: उता दाङ जिल्लामा तैनात रिपुमर्दन गणले राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर 5 हेलिप्याड निर्माण गरेको छ. उक्त हेलिप्याडको फागुन 6 प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद रिजालले उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मीन बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको थियो. नेपालका धेरै विकट जिल्लाहरूमा स्वास्थ्यको पहुँच पुग्न सकेको छैन, जसले गर्दा विकट स्थानका गर्भवती महिलाहरू अनेकन कष्ट भोगेर शहरी क्षेत्रमै आएर प्रसूति गराउनु पर्ने अवस्था छ भने कतिपय महिलाहरूले जोखिम मोलेर असुरक्षित रूपमै घरमै सुत्केरी हुनुपर्ने अवस्था छ. यसले गर्दा धेरै महिलाहरूले अकालमै ज्यान गुमाइरहेका छन्. यस्तै व्यवस्थालाई झेलिरहेका गर्भवती महिलाहरूलाई सहयोग होस् भनी स्थानीय जनप्रतिनिधिको माग अनुसार सबुज गणले सल्यान जिल्लाको दारमा गाउँपालिका 5 ढाका दामको त्रिवेणीमा प्रसूति गृह निर्माण गरेको उक्त गणका सेनानी श्री राजेश कार्कीको भनाइ छ.
3: सल्यान जिल्लामा स्थानीयहरूसँग बुझ्दाखेरि सल्यान जिल्लाको दारमा गाउँपालिका वडा नम्बर 5 भन्ने ठाउँमा चाहिँ यो प्रसूति गृह निर्माण गर्न सकियो भने चाहिँ सबैभन्दा धेरै मान्छेहरू लाभान्वित हुने भन्ने एउटा सुझाव र सल्लाह पाएपछि चाहिँ हामीले त्यही अनुसार माथि पत्रचार गरेर त्यो स्वीकृति भएर आएपछि चाहिँ त्यो स्थानमा हामीले त्यो प्रसूति गृह निर्माणको कार्य सुरु गरेका थियौँ.
1: नेपाली सेनाले सामाजिक हितका लागि सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाहरू फरक फरक प्रकृतिका रहेका छन्. स्थान विशेषको आवश्यकता र जनताको माग अनुसार यस्ता आयोजनाहरू सञ्चालन हुँदै आएका हुन्. यसै सिलसिलामा नारायण दल गणले शीघ्र प्रभावी योजना अन्तर्गत रहेर कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका 8 स्थित शान्तकुञ्ज मधुवन धाममा वनस्पति उद्यान नै निर्माण गरेको छ. 25 लाखको लागतमा निर्माण गरिएको उक्त वनस्पति उद्यानमा गणले मधुवन धामलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नको लागि 1400 मिटर लामो पैदल मार्ग तयार गरेको छ भने विभिन्न प्रजातिका 750 बिरूवाहरू समेत रोपेको छ. नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभावी योजनाहरू राजधानीदेखि दुर्गम स्थानहरूसम्म

0: रूपमै फैलिएका छन्। काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका एक रानीवन स्थित माइक्रो ब्रस पार्क इलाकामा शमशेर दल गणले प्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरेको छ। उक्त भौतिक संरचनाहरूको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री निरञ्जन कुमार श्रेष्ठ र किचङ्गु नारायण रानीवन जग्गा एकीकरण आयोजनाका प्रमुख श्री सुरेश कुमार रेग्मीले संयुक्त रूपमा असार 31 गते शिलालेख अनावरण गरी हस्तान्तरण गर्नुभएको थियो। उक्त प्रतीक्षालय र शौचालय निर्माणबाट राजधानीवासीलाई समेत सुविधा पुर्याउन सक्नु नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाहरूको सुन्दर पक्ष हुन्। स्थानीय स्तरका समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने नेपाली सेनाका यस्ता शीघ्र प्रभावी योजनाले जनताहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसले जनताहरूमा खुशी छाउनुको साथै सैनिक नागरिक सम्बन्धमा समेत विस्तार भएको छ। यसबाट अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने प्रधान सेनापतिको मुख्य अभिप्राय सार्थक हुनुको साथै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीलाई पूरा गर्न केही हद सम्म मदत पुगेको छ।
1: आजको यस प्रस्तुतिसँगै नेपाली सैनिक रेडियो कार्यक्रमको निर्धारित समयावधि सकिने लागिसकेको छ। कार्यक्रमप्रति तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छ भने नेपाली सैनिक रेडियो कार्यक्रम, रेडियो तथा प्रकाशन शाखा, जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा भद्रकाली काठमाडौँमा पत्रचार गर्न सक्नुहुनेछ। इमेल गर्न चाहनुहुन्छ भने armyradio2008@gmail.com र radio-prakashan@nepalarmy.mil.np। प्रतिक्रिया व्यक्त गर्ने यिनै ठेगाना सहित आजको कार्यक्रमबाट म सुदीप ढकाल पनि विदा हुन्छु। नमस्ते।
2: हामीसँग स्कुलमा पढ्ने डुब्लीहरू छन् नि, आज तिनीहरूलाई भेटेर आउँछु हो त।
3: आउनु त आयो, हाम्रो राजाहरू पो भेटिन्छन् किन भेटेन नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसेनी
1: समय सूचक यो जन मनको बोली रेडियो सुसेनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराटचोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा मैले तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-42-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ, सधैं रमाउ। पाथीबारा फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: हलवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको खुसी बिहान चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। हौ यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

种。

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।